0: स्मोकिंग तो मेरे लिए ठीक है, इट्स अलाउड टू डू इट, सो आई डू इट वेरी इजिली. लेकिन जो नहीं करता है तो वो नहीं करता है, क्योंकि उसका बिलीव सिस्टम ये है कि आई एम नॉट गोइंग टू स्मोक. सिमिलरली इफ आई क्रिएट अ बिलीव सिस्टम, पीस इज नेचुरल. अभी तक मेरा बिलीव सिस्टम था टेंशन इज नेचुरल,
1: एंगर, छोटे छोटे एंगर तो ठीक है.
0: अगर मेरा बिलीव सिस्टम है एंगर इज नेचुरल, तो फिर मैं गुस्सा करने से पहले दो बार सोचूंगी तो नहीं ना. एंगर इज नेचुरल, तो थॉट कैसी क्रिएट होगी वैसे ही होगी, फिर वो आगे बिहेवियर में आएगी. अब एक्सपेरिमेंट करके देखें कि एंगर इज नेचुरल के साथ हम कहाँ पहुंचे. गुस्सा करने की हमें आदत सी पड़ती गई और हर बार करके मेरे अंदर ही वो दर्द क्रिएट हुआ. एक दिन के लिए एक्सप्लोर करें एक नया बिलीफ सिस्टम, एंड दैट इज पीस इज नेचुरल. और कैसे पता चलेगा विच वन इज नेचुरल, जो हमें कंफर्टेबल फील करता है. आज भी कितना भी गुस्सा कर लें लेकिन हर एक को अच्छा क्या लगता,
1: पीस, शांति मांग ही रहे होते ना, ढूंढ रहे होते.
0: तो अभी हम शांति मांग रहे हैं, ये भी तो एक बिलीफ है कि शांति हमें
1: बाहर
0: मांगनी है, शांति हमें कहीं बाहर से, खुशी भी हमें बाहर से ढूंढनी है. अब मेरा ये बिलीफ है कि खुशी बाहर मिलती है, तो मैं ढूंढूंगी कहाँ, बाहर ही ढूंढूंगी. मैंने ये तो बिलीफ कभी क्रिएट ही नहीं किया कि खुशी तो मेरी अपनी इनर स्टेट ऑफ बीइंग है, जो कि सिर्फ और सिर्फ मेरे पर डिपेंडेंट है. तो जिस क्वालिटी का बिलीफ, उसी क्वालिटी की फिर थॉट क्रिएट होती. तो एक दिन हम एक सिंपल न्यू बिलीफ से एक्सप्लोर करते, पीस इज नेचुरल, एंगर इज अननेचुरल. लेकिन एंगर पे नहीं मनन करेंगे, तो हम कहते पीस इज नेचुरल, पीस इज माई नेचर, हैप्पीनेस इज नेचुरल, हैप्पीनेस इज माई नेचर. तो ये बिलीफ लेकर अब सारा दिन चलो. तो एक दिन में मैजिक नहीं होगा, लेकिन धीरे धीरे वो हमारा बिलीफ हमारे थॉट पर वर्क करेगा. अब मुझे अगर गुस्सा आएगा, या अगर मैं गुस्सा, सी अभी तक गुस्सा आएगा तो गुस्सा आएगा नहीं, अब अगर मैं गुस्सा करूंगी तो आई विल इमीडिएटली टेल माई सेल्फ गुस्सा मेरा नेचुरल नहीं है.
1: Oh, amazing, मैं, you know, गुस्सा आएगा मतलब क्योंकि कोई और ना
0: देखो, हाउ डीप रूटेड इट इज, बट नाउ इमीडिएटली वी कैन चेंज. गुस्सा अब जब हम क्रिएट करेंगे तो हम तुरंत अपने आप को कहेंगे दिस इज नॉट नेचुरल. अभी तक पहले मैं कहती थी ये तो करना ही था ना, तो उसके लिए भी जस्टिफिकेशन था मेरे पास करने के लिए, तो मैंने वो संस्कार पर वर्क नहीं किया. अब हम कहेंगे कि नहीं, मुझे आया लेकिन स्टिल दिस आई कुड हैव डन विदाउट दिस, इनफैक्ट आई वॉन्ट टू डू इट विदाउट दिस. तो धीरे धीरे मेरा अटेंशन होगा उस पर, धीरे धीरे मेरा थॉट चेंज होगा, बट फिर ऑटोमेटिकली वो मेरे बिहेवियर में आएगा. लेकिन गुस्सा जायज है, गुस्से से ही काम होगा, गुस्सा तो नेचुरल है, तो देन माई थॉट प्रोसेस वो वर्क ओनली.
1: इनफैक्ट अगर हम देखें बिलीफ जो है वो एक थॉट ही तो है.
0: इट इज,
1: बट देखो इतना
0: इट इज अ डीप रूटेड फाउंडेशन थॉट, जिसके ऊपर से बेसिस पर
1: हमारे और थॉट निकलते हैं.
0: Okay. इसीलिए वो फंडामेंटल की क्वालिटी और भी ज्यादा बहुत इम्पोर्टेंट होती, कि उसके आधार पर ही ये क्रिएट होंगे. अब जो इस थॉट को लेकर या इस बिलीफ को लेकर चलेंगे, एंगर इज नॉट हेल्दी, या एंगर के बिना काम हो सकता है, तो उनको जब भी गुस्सा आएगा वो तुरंत किसको देखेंगे, अपने को देखेंगे, अपने पर काम करेंगे, और धीरे धीरे वो बिलीफ फिर उनकी डेस्टिनी बन जाएगा कि एंगर के बिना प्यार से काम करेंगे. हो सकता है, लेकिन जब तक उधर ही चेंज नहीं किया, इट विल नॉट वर्क.
1: अगेन आई थिंक इट शुड बी बिलीफ. My belief leads me to destiny.
0: Yes. It is. Belief creates thoughts and then thoughts leads to destiny. Absolutely.
1: तो समवेयर ये जो बिलीफ सिस्टम की बात करते हैं, कई सारे हमने बिलीफ लेकर देखे थे, उन्हें एक्सप्लोर किया था, आगे आने वाली कड़ियों में भी हम करेंगे. कि क्योंकि हम हैप्पीनेस इंडेक्स को देख रहे हैं कि दिन भर में मेरा इंडेक्स जो है वो स्टेबल है या कहाँ कहाँ ऊपर नीचे जा रहा है. जो हमने कई चीजें देखी थी, जो बिलीफ सिस्टम ही थे वो एक्चुअली कि मेरी हैप्पीनेस किस किस पर डिपेंड कर रही थी ना. जब मैंने ये कहा कि बाहर से आनी है, तो मैंने देखा कहाँ मुझे हैप्पीनेस मेरे डिपेंड करती थी. मैंने अपने बिलीफ सिस्टम को चेंज किया, आई डोंट नो डीप रूटेड गया कि नहीं, लेकिन ये एक थॉट, एक नया बिलीफ सिस्टम बन गया एक्चुअली कि हैप्पीनेस मेरी अपनी क्रिएशन है.
0: अभी तक था साधनों से खुशी मिलेगी, अब हैप्पीनेस मेरी अपनी क्रिएशन है. दो बिलीफ सिस्टम,
1: साधन है या नहीं है,
0: डिपेंडेंसी नहीं है उस पर. मैं डिस्टर्ब नहीं हो जाऊंगी अगर मेरे पास मोबाइल आज नहीं है, मैं डिस्टर्ब नहीं हो जाऊंगी मेरा मोबाइल अगर बाकियों के हिसाब से थोड़ा सा लोअर क्वालिटी का है. साधन यूज करने के लिए है, लेकिन अगर वो साधन ही मुझे डिस्टर्बेंस का कारण बने, तो वो बने तो लाए, तो हमने सोचा था कि ये खुशी देंगे, लेकिन ये ही और ही. तो जैसे ही हम अपने बिलीफ्स को चेक करेंगे, अब नए बिलीफ के साथ जीवन को जीने की कोशिश करें, कि साधन है यूज करने के लिए, साधन कंफर्ट देते हैं, خوشی نہیں کریٹ کرتے. ناؤ ایکسپلور اینڈ ایکسپیریمنٹ ود دس اینڈ پھر اگر کمفرٹیبل لگے تو پھر اس کو ہم کہہ سکتے ہیں دس از دا ٹروتھ
1: اینڈ دس از مائی نیو بلیف سسٹم.
0: دس از دا ٹروتھ. ایک ہے بلیف, ایک ہے ٹروتھ
1: جو شاشوت ہے, جو سچ ہے.
0: جو ہم کہتے ہیں نا, ہم نے کئی بار کہا کہ رائٹ اور رونگ ایکچولی کیا ہے. تو رائٹ اور رونگ, یس وی سے اٹس ریلیٹو, بٹ ایکچولی اٹ از واٹ از گوئنگ ٹو میک می کمفرٹیبل, دیٹ از ٹروتھ فور می. تو جب ہم اس کو ایکسپیریمنٹ کریں گے اینڈ اف اٹ میکس می کمفرٹیبل, دین اٹس نو لانگر اے بلیف, دس از دا ٹروتھ فور می. یس, دس از واٹ از نیچرل. پھر ہمارے جیون کے وہ جو فاؤنڈیشن لیئر ہے وہ تھوڑی سی,
1: آئی تھنک سم وے وی آر ریئلی ریچنگ آؤٹ ٹو دا کراکس, کہ کیا ہے وہ چیز جو ابھی بھی ہم کہتے تھے نا کہ وہ فیلنگ یا وہ تھاٹ اتنا اسٹرانگ ہوتا ہے کہ وہ نہیں چینج ہو پا رہا, کیونکہ ڈیپ روٹیڈ مطلب جیون بھر ہم اس پر چلے ہوتے ہیں. ایک اور اب بلیف سسٹم ہے یا ایک ٹروتھ ہے, کیا ہے, کیونکہ ہماری ہیپینیس اس پہ ڈیپینڈ کر رہی ہوتی ہے, یا ہم کہتے ہیں کہ وی گیٹ ہیپینیس آؤٹ آف دیٹ, اینڈ دیٹ از وین وی ٹیک اے بریک, وین وی گو آن ہالیڈیز, یا ہم انٹرٹینمنٹ کی بات کرتے ہیں, چاہے وہ ٹیلی ویژن کے مادھیم سے ہوتا ہے, چاہے وہ فلمس کے مادھیم سے ہے, یا کتاب پڑھ رہے ہیں, کوئی ایسی ناول پڑھ رہے ہیں. یو نو دس ایکچولی گیوز می وائی وی go for movies.
0: Yeah.
1: You know, why we watch television also?
0: Why do we watch?
1: Because it gives us somewhere, you know, we feel good.
0: See, why do we watch television? Yeah, why do we watch a movie? Yeah, why do we want to go for a holiday? Ki kahin na kahin jo mere thoughts chal rahe hain, unki quality bahut pleasant nahi hai mujhe. Then I say,
1: take a break. You know, every time you're stressed out, go and take a break.
0: Absolutely. So take a break, kya karna hai actually mujhe? Main chahti hoon ki mere wo wale jo thoughts hain, وہ چلے جائیں, اینڈ آئی کین یو نو بی مینٹلی ویری ریلیکسڈ. لیکن واٹ وی نیڈ ٹو انڈرسٹینڈ از کہ یہ سب کرنے سے, اٹس ایبسلیوٹلی فائن ٹو گو فار اے ہالیڈے, ٹو واچ اے مووی, ٹو گو واچ ٹیلیویژن, وٹ ایور, لیکن ود فل انڈرسٹینڈنگ کہ اس کا کیا کیا امپیکٹ ہے اور اس کا کیا کیا فائدہ ہے. ہم سوچ رہے ہیں یہ کرنے سے خوشی ملے گی, وہ ہمیں اپنے آپ کے اندر چیک کرنا پڑے گا کہ کیا یہ کرنے سے خوشی ملتی ہے آپ کو, خوشی آپ کریٹ کر پاتے ہیں. ایکچولی اگر آپ تھوڑے دن دھیان سے اپنے آپ کو دیکھیں گے تو جتنی دیر ہم کچھ اور کرتے ہیں ہمارا من وہ ہماری تھوٹ, سپوز آج میرا آفس میں کسی کے ساتھ کچھ ڈفرنس آف اوپینین ہو گیا, اٹس کانسٹنٹلی آن مائی مائنڈ, اس نے ایسا کیوں بولا, ایسا میں کری, اب میں گھر آئی میں ٹی وی آن کر دیا, رائٹ, ٹی وی میں کچھ اور totally different I am watching. تو اتنی دیر کے لیے وہ تھاٹس جو میرے وہ چلی گئی, تو کیونکہ وہ تھاٹس چلی گئی تو مجھے لگا وہ ٹی وی کا وہ پروگرام مجھے خوشی دے رہا ہے, کیونکہ وہ پروگرام نے کیا کر دیا تھا, میری وہ جو پینفل والی تھاٹس تھی سارے, وہ پینفل والی تھاٹس تھوڑی دیر کے لیے وہ رک گئی, تو مجھے تو آئی فیل بیٹر, کیونکہ وہ پینفل والی تھاٹس تو مجھے بہت تکلیف دے رہی تھی, تو وہ تھوڑی دیر کے لیے I forgot about it. تو مجھے لگتا ہے یہ پروگرام نے مجھے خوشی دی. I have to be very clear. پروگرام نے مجھے خوشی نہیں دی, وہ تھاٹس کو تھوڑی دیر کے لیے آؤٹ کر دیا, جیسے ہی پروگرام آف ہوگا وہی والی تھاٹس
1: واپس آنے والے,
0: واپس آ جائیں گے. کتنی دیر پروگرام دیکھیں گے, کتنی دیر ٹی وی دیکھیں گے, کتنی بار ہالیڈے پر جائیں گے. سو دس از جسٹ اے سمپل وے آف اوائڈنگ دی انر ورک, کیونکہ ہمیں لگتا ہے بس یہ تھوڑی دیر دیکھ لیا وہ ساری باتیں بھول گئی, اینڈ ہم الگ الگ طریقے یوز کرتے ہیں, کوئی لوگ اس کے لیے شاپنگ جاتے ہیں, کوئی لوگ
1: اپنا ہرٹ دور کرنے کے لیے
0: بھولنے کے لیے, دیٹ از دا ڈفرنس. ایک ہے بھولنا, ایک ہے دور کرنا, ایک ہے اس کو ختم کر دینا. تو کوئی بھی ایسے مادھیم یوز کرنے سے وہ ختم نہیں ہوتا ہے, وہ تھوڑی دیر کے لیے بھول جاتا ہے, کیونکہ ایک اور میڈیم آپ کے مائنڈ کے اوپر ٹیک اوور پاور کرتا ہے. تو ایک یس دا بینیفٹ از دیر کہ میں تھوڑی دیر کے لیے اپنی وہ تھاٹس کو بھول جاتی ہوں, لیکن ساتھ ساتھ کیا ہوتا ہے, ایک پرٹیکولر میڈیم میرے مائنڈ کے اوپر اوور پاور کر دیتا ہے. ایک طرف سے میں کوشش کر رہی ہوں یہ سیکھنے کی کہ کیسے میں اپنے مائنڈ کا کنٹرول اپنے ہاتھ میں لوں تاکہ میرا من کے اوپر کوئی بھی چیز حاوی نہیں ہو. لیکن جتنی دیر ہم ایک پروگرام دیکھ رہے ہیں, کسی بھی دن اپنے آپ کو واچ کریے گا کہ آپ کا مائنڈ ٹوٹلی اس کے اندر اس کے ساتھ ہو جاتا ہے. اگر وہاں کوئی رو رہا ہے تو اس کا ایفیکٹ ہمارے پر ہے, وہاں کوئی لڑ رہا ہے اس کا ایفیکٹ
1: کمپلیٹلی حاوی ہو چکا ہوتا ہے.
0: اب یہ کیا ہو رہا ہے ایکچولی کہ میرے من کی اپنی جو پاور ہے تھاٹ کریٹ کرنے کی, وہ فار دا ٹائم بینگ پوری بند ہو چکی ہے. یہ سچویشن جو اس ٹی وی اسکرین